0: 区参与广播时段节目由参与 CIBS 社区参与广播服务的社区团体或人士制作。
1: 从现在到晚上11点是社区参与广播时段，节目由参与 CIBS 社区参与广播服务的社区团体或人士制作。
2: From now to 11 p.m, you'll be listening to programs made by community producers from the CIBS Community Involvement Broadcasting Service.
3: 하므로 समाजको हर छोरीहरुमा समर्पित हङकङमा रहेका अल्पसंख्यक समुदायका छोरीहरुको अनेकौं आभासहरु समेटिएको एउटा मीठो रेडियो कार्यक्रम हाम्रा छोरीहरु Our Daughters 2.0 जहाँ हामी समेट्ने छौं वहाँहरुको फरक फरक पृष्ठभूमिमा बाँच्नु भएका अनुभवहरु जसले शिक्षा स्वास्थ्य पत्रकारिता उद्यम खेलकुद देखि आजको आधुनिक आर्टिफिशियल इन्टेलिजेन्स सम्मको बृहत योगदान दिनुभएका प्रेरणादायी 13 कथाहरु सुन्ने छौं। रेडियो कार्यक्रम हाम्रा छोरीहरु Our Daughters 2.0 यस कार्यक्रमको उद्देश्य विभिन्न क्षेत्रमा योगदान पुर्याइरहेका महिलाहरुको प्रेरणादायी कथा मार्फत समाजमा सकारात्मक सोच र समानताको सन्देश दिनु हो।
4: Dedicated to every daughter of our ethnically diverse community, a radio program celebrating the voices and journeys of daughters from Hong Kong's ethnically diverse community. Hamra Choriharu, Our Daughters 2.0. Hamra Choriharu, Our Daughters 2.0 aims to inspire positivity and promote equality in society by sharing the powerful stories of women who are shaping a better future for all.
3: श्रोता मित्रहरु नमस्कार। छोरीहरुको साहस सपना र उपलब्धिहरुले समाजलाई समानता सम्भावना र उज्यालो तर्फ डोराउँछ भन्ने विशेष अनुभूति सहित तयार भएको रेडियो कार्यक्रम Our Daughters 2.0 आठौं श्रृंखला स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता मिरिना राई। यस कार्यक्रमलाई कम्युनिटी इन्भल्भमेन्ट ब्रडकास्टिङ सर्भिस CIBS द्वारा उत्पादन गरिएको हो। यस कार्यक्रमले महिला नेतृत्वको उजागर गर्दै छोरीहरुको योगदान र भविष्यको सम्भावना बारे समाजमा जागरूकता फैलाउने उद्देश्य राखेको छ।
4: Dear listener, welcome to Hamra Choriharu Our Daughters 2.0, where we celebrate the remarkable achievement of women from Hong Kong's ethnically diverse communities. These trailblazers have made meaningful contributions across fields like education, health, journalism, entrepreneurship, sports, and the fast-evolving world of artificial intelligence AI. Through their real-life stories of struggle, resilience, and triumph, we uncover how they have shattered gender barriers and the stereotypes. This program inspires the next generations of girls to embrace confidence, courage, and vision. It champions equal opportunities, inclusion, and lasting positive change in our society. By amplifying these voices, we highlight the vital role of women's leadership and affirm the immense value, respect, and potential of every daughter in our community.
3: यस कार्यक्रमको मुख्य उद्देश्य हङकङमा रहेका अल्पसंख्यक समुदायका छोरी तथा महिलाहरूले विभिन्न क्षेत्रहरूमा पुर्याएको योगदानहरूलाई उजागर गर्नु हो। शिक्षा स्वास्थ्य पत्रकारिता उद्यमशीलता खेलकुददेखि आर्टिफिसियल इन्टेलिजेन्ससम्म सक्रिय महिलाहरूका वास्तविक र प्रेरणादायी कथा मार्फत उनीहरूको सङ्घर्ष क्षमता र उपलब्धिहरूलाई समाज सामु प्रस्तुत गर्दै लैङ्गिक भेदभाव र पूर्वाधारहरूलाई चुनौती दिनु यस कार्यक्रमको मूल लक्ष्य हो। साथै हाम्रा छोरीहरु Our Daughters 2.0 कार्यक्रमले नयाँ पुस्ताका छोरीहरुलाई आत्मविश्वासी बन्न प्रेरित गर्नुका साथै समान अवसर समावेशी सोच र सकारात्मक परिवर्तनको सन्देश फैलाउने उद्देश्य राख्दछ। यस कार्यक्रम मार्फत महिला नेतृत्वको उजागर गर्दै समाजमा छोरीहरुको भूमिका सम्मान र सम्भावना बारे चेतना अभिवृद्धि गर्नु पनि यसको मूल उद्देश्य हो।
5: Jamasi Namaste Daika Ho. I am Rai Bezaldumi. Positive thought for this week. A challenge are what makes life interesting and overcoming them is what makes life meaningful.

0: Chinese, then your doors are already closed. तर अब चाइनिज नै भए पनि सम टाइम्स यु डु रन इन टु सिस्टमिक ब्यारियर्स डिस्क्रिमिनेसन होइन लाइक देयर इज अ लट अफ दिस काइन्ड अफ नुअन्स टपिक्स द्याट आई थिङ्क एज अ सोसाइटी वी सुड थिङ्क मोर अबाउट तर त्यही हो एज आई सेड लाइफ इज नट इजी हङकङमा लाइफ इज नट इजी इन जेनरल तर हाउ डु वी किप बिल्डिङ रिजिलियन्स फर दिस स्टुडेन्ट्स एन्ड सोइङ देम द्याट देयर आर पिपल दे क्यान लिन अन ओर एट लिस्ट आस्क फर हेल्प वेन दे निड
1: श्रोता मित्रहरू तपाईँहरूले सुन्दै हुनुहुन्छ रेडियो कार्यक्रम हाम्रा छोरीहरू आवर डटर्स 2.0 कार्यक्रममा अब भने पालो भएको छ मिठो साङ्गीतिक विश्रामको डियर लिसनर्स यु आर लिसनिङ टु द प्रोग्राम हाम्रा छोरीहरू आवर डटर्स 2.0 नाउ इट्स टाइम फर अ सर्ट म्युजिकल ब्रेक

0: 口中有味道，原来可大可小。上次说过有酸味，这一次让赵子峰中医师和我们说说，如果口中有甜味和苦味，代表了身体出现哪些问题呢？
1: 甜咧，好多人都中意，但有啲人咧出现一啲口入面嘅甜咧，就未必系好事啦。甜咧就对应我哋个脾胃啦，特别是讲脾胃系一个湿热或者一啲脾虚嘅情况咧，都系容易出现一啲甜嘅味道出现嘅。病人咧都要注意，可能讲紧一啲糖尿病前期或者本身饮食比较肥腻嘅状态下咧，佢都容易口味咧好似黏黏甜甜咁嘅感觉噶。苦味啦，我相信冇呢个冇咩人中意啦。成日啲人话口干口苦，咁呢个咧就要注意啦。可能咧就同你嘅挨夜啦、失眠啲焦虑有关，因为苦咧系其实我哋嘅胆经嘅问题。
2: 新紫金广场，你的生活资讯广场。
3: 我是杨紫金，
0: 我是麦尚中，
4: 我是金丹。
2: 周一至周五上午10点到12点，
5: 新紫金广场给你正能量。
6: हाम्रो समाजको हर छोरीहरूमा समर्पित हङकङमा रहेका अल्पसंख्यक समुदायका छोरीहरूको अनेकौं आभासहरू समेटिएको एउटा मीठो रेडियो कार्यक्रम हाम्रा छोरीहरू आवर डटर्स 2.0, जहाँ हामी समेट्नेछौँ उहाँहरूको फरक फरक पृष्ठभूमिमा बाँच्नुभएका अनुभवहरू, जसले शिक्षा, स्वास्थ्य, पत्रकारिता, उद्यम, खेलकुददेखि आजको आधुनिक आर्टिफिसियल इन्टेलिजेन्ससम्मको बृहत योगदान दिनुभएका प्रेरणादायी 13 कथाहरू सुन्नेछौँ। रेडियो कार्यक्रम हाम्रा छोरीहरू आवर डटर्स 2.0। यस कार्यक्रमको उद्देश्य विभिन्न क्षेत्रमा योगदान पुर्याइरहेका महिलाहरूको प्रेरणादायी कथा मार्फत समाजमा सकारात्मक सोच र समानताको सन्देश दिनु हो।
7: Dedicated to every daughter of our ethnically diverse community, a radio program celebrating the voices and journeys of daughters from Hong Kong's ethnically diverse community. Hamra Choriharu, our daughters 2.0. Hamra Choriharu, our daughters 2.0 aims to inspire positivity and promote equality in society by sharing the powerful stories of women who are shaping a better future for all.
6: श्रोता मित्रहरू, मिठो सांगीतिक विश्रामपछि कार्यक्रम हाम्रा छोरीहरू आवर डटर्स 2.0 मा पुनः स्वागत गर्दछु। यस कार्यक्रम मार्फत छोरीहरूको विविध योगदान, उनीहरूको सम्मान र उज्जवल भविष्यप्रति समाजमा चेतना र बुझाइ विस्तार गर्नु यसको मूल उद्देश्य हो, जसले समाजमा समानता र सकारात्मक सोचको विकासमा योगदान पुग्ने कुरामा हामी भने विश्वस्त छौं। यस कार्यक्रमलाई कम्युनिटी इन्भल्भमेन्ट ब्रडकास्टिङ सर्भिस CIBS द्वारा उत्पादन गरिएको हो। यो रेडियो कार्यक्रम हाम्रा छोरीहरूको अनुभव र कथाहरूलाई अरूको लागि पनि प्रेरणाको उज्यालो बन्न सकोस् भन्ने भावनाको साथ तयार गरिएको हो।
0: श्रोता मित्रहरू, हाम्रा छोरीहरू आवर डटर्स 2.0 को 8 श्रृङ्खलाको यो दोस्रो भागमा समीक्षाको आफ्नो कुराहरू सुनिरहेका छौँ। अझै पनि हामी उहाँको अन्य धारणाहरू सुन्दै जाने नै छौँ। बाँकी कुराकानीलाई पनि सुन्न नभुल्नुहोला।
8: Putting aside challenges and barriers, I know. Mala Sumiksha, my abo conversation leonu man paryo because the topic is all about our daughters, hamra choriharu, I know. Chori kai kura garam na ta Sumiksha baini kai kura garam, I know. Abo baini ko personal experience kasto rahe ta challenges haru ta dherai thie, tara I think your achievements are higher than the challenges, I know, from my point of view, eh? So talk us, I mean, can you walk us around, I know, your achievements that you think that, I mean, you have gained over the over these years, and ra ke kasta uplabdhiharu rahyo, kati khushi lagcha tyo when you look back and see, na kasta lagcha ta tyo achievements haru herda hari chai.
9: Achievements chai aba, I guess you can define achievements in different ways. Aba if we're talking about, let's say, recognition, awards haru, tyo chai aba I'm very grateful, na I think that comes with the everyday hard work, so I'm very grateful. For me, biggest achievement, say, I think aba like family ke kura garam ni na mero family ma chai I am the youngest sibling, tara mero chai younger cousins haru cha who are still in the school system. Some of them are just born, some of them are about to do their DSC, and a big family cha. So I think for me, one of my biggest achievements was that I could show my younger cousins a different pathway.

श्रोता मित्रहरू, हाम्रा छोरीहरू आवर डटर्स 2.0 को आठौं श्रृङ्खलामा आज हामीले सुमिक्षा गुरुङको निकै गहन अनि अर्थपूर्ण कुराहरू सुन्न पायौँ र रोचक कुराहरू पनि हामीले सुनेका छौँ। उहाँबाट हामीले धेरै कुराहरू जान्नुपर्ने कुराहरू छ। मुख्य कुरा भनेको शिक्षा केवल व्यक्तिगत उन्नतिको मात्र माध्यम मात्र नभइकन सामाजिक रूपमा

0: अन्तरणको बलियो आधार पनि शिक्षा हो भन्ने कुरा हामी सिकेका छौँ। कठिन परिस्थितिमा पनि आत्मविश्वास, धैर्यता र निरन्तर प्रयासका साथ अघि बढ्न सके सफलताको बाटो आफै खुल्दै जान्छ भन्ने सन्देश उहाँको यात्राले स्पष्ट पार्छ। पछिल्लो पुस्ताको अल्पसंख्यक समुदायको रूपमा विभिन्न चुनौतीहरूको सामना गर्नु हुँदाहुँदै पनि उहाँले आफूलाई स्थापित गर्नुभएको उदाहरणले हामीलाई परिस्थितिभन्दा आफ्नो सोच र मेहनत महत्त्वपूर्ण हुन्छ भन्ने बुझ्न मद्दत गर्दछ। यसले हामीलाई हरेक अवरोधलाई अवसरको रूपमा लिन र आफ्नो लक्ष्यप्रति अझ प्रतिबद्धता हुन प्रेरित गर्दछ। यससँगै उहाँबाट बुझ्नुपर्ने र मनन गर्नुपर्ने कुरा भनेको व्यक्तिगत सफलताभन्दा पनि बढी समाजप्रति योगदान दिनु अझ ठूलो उपलब्धि हो भन्ने सन्देश दिनुहुन्छ। शिक्षा, सहकार्य र समावेशी सोच मार्फत मात्र दीर्घकालीन सकारात्मक परिवर्तन सम्भव हुन्छ भन्ने उहाँको कार्यले देखाएको छ। अरूलाई अवसर प्रदान गर्ने, उनीहरूको क्षमतालाई उजागर गर्न सहयोग गर्ने र सामूहिक प्रयासलाई पनि प्राथमिकता दिने दृष्टिकोणले नै उज्यालो भविष्य निर्माण गर्न सकिन्छ भन्ने कुरा आज हामीले यस कार्यक्रम मार्फत सिकेका छौँ र यस विषयलाई मनन गर्नुपर्ने कुरा पनि स्पष्ट बनाएको छ।
1: श्रोता मित्रहरू, हाम्रा छोरीहरूको आभास र कथाहरू अरूहरूको जीवनमा प्रेरणा र उज्यालोको प्रकाश बन्न सकोस् भन्ने उद्देश्यको साथ तयार गरिएको रेडियो कार्यक्रम हाम्रा छोरीहरू आवर डटर्स 2.0 आजको श्रृङ्खलाको अन्त्यतिर आइसकेका छौँ। यहाँलाई हाम्रो कार्यक्रम कस्तो लाग्यो? कृपया यहाँहरूले रचनात्मक सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। प्रतिक्रियाको लागि CIBS पेजमा तपाईँहरूले दिन सक्नुहुनेछ।
0: अर्को हप्ता यही समय अर्को प्रेरणादायी छोरीको फरक पृष्ठभूमिमा बाँचेको कथा लिएर फेरि पनि भेट्ने बाचा गर्दछौ। एजुकेसन इज द की टु अ ब्राइट फ्युचर, यानि कि शिक्षा उज्यालो भविष्यको कुञ्जी हो भन्ने मूल उत्साहजनक सारका साथमा आजलाई भने सम्पूर्ण कार्यक्रम उत्पादन समूहबाट बिदा माग्दै कार्यक्रम युनिट बिदा हुन चाहन्छौ। यहाँको हर समय सुखद रहन्। नमस्ते।